पयो जिसका सब आधारो, जेको खावे जेको पुंछै तिसका हो उदारो, ए वस्तजी रह जाई निद्र निद्रा गुरु धारो, तम संसार चरण लग तरिया सब